0: دوسرے کے سیکیورٹی مفادات کے خلاف اپنی سرزمین کے غلط استعمال کی روک تھام پر زور دیا۔ بھارت عمان جامع اقتصادی شراکت داری کے معاہدے پر عمل آوری شروع ہو گئی ہے۔ عمان کی ٹیرف لائن کے 98% پر بھارتی برآمدکاروں کو ڈیوٹی فری رسائی مل گئی ہے۔ بھارت اور آسٹریلیا مستقبل پر مبنی ٹیکنالوجی تحقیق میں دفاعی صنعتی شراکت داری کو فروغ دیں گے۔ ملیشیا ان ممالک میں شامل ہو گیا ہے جنہوں نے 16 سال سے کم عمر کے بچوں کے لیے سوشل میڈیا استعمال کو ممنوع قرار دیا ہے۔ اور راجستھان، گجرات، مغربی مدھیہ پردیش، اوڈیشہ اور ساحلی آندھرا پردیش میں کل تک کے لیے گرج چمک اور تیز آندھی کے سلسلے میں اورنج الرٹ جاری کیا گیا ہے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی اور بھارت کے دورے پر آئے میانمار کے صدر مین آنگ لینگ نے آج باہمی امور کے تمام معاملات پر تفصیلی مذاکرات کیے، جن میں تجارت اور اقتصادی تعلقات، دفاع اور سیکیورٹی سے متعلق معاملات، سرحدوں کا بندوبست، ترقی میں تعاون، ثقافتی تبادلے اور علاقائی صورتحال شامل ہیں۔ دونوں لیڈروں کے درمیان مذاکرات کے بعد نئی دلی میں میڈیا سے بات کرتے ہوئے خارجہ سیکرٹری وکرم مصری نے بتایا کہ دونوں ملکوں نے قریبی تعاون کو فروغ دینے میں دلچسپی کا اظہار کیا، بالخصوص تجارت اور سرمایہ کاری، ترقیاتی تعاون، صحت، تعلیم اور توانائی کے شعبوں میں تعاون کو بڑھانے میں دلچسپی ظاہر کی گئی۔ خارجہ سیکرٹری نے بتایا کہ وزیر اعظم نے میانمار کی خود مختاری اور علاقائی سالمیت کے تئیں بھارت کی حمایت کی توثیق کی اور دونوں ملکوں نے ایسی سرگرمیوں کے لیے اپنے علاقے کے غلط استعمال کی روک تھام کی اہمیت کو اجاگر کیا جو دونوں کے سیکیورٹی مفادات کے لیے نقصان دہ ہوں۔ جناب مصری نے کہا کہ میانمار کے صدر نے اس یقین دہانی کو دہرایا کہ میانمار کی سرزمین کو بھارت کے سیکیورٹی مفادات کے خلاف استعمال کرنے کی اجازت نہیں دی جائے گی۔ جناب مصری نے کہا کہ میانمار ایک اہم ملک ہے اور ایک ایسا پڑوسی ہے جس کے ساتھ بھارت کی سرحد 1643 کلومیٹر پر مشتمل ہے۔ یہ بھارت کی پڑوسی کو اولیت دینے، ایکٹ ایسٹ، نیز مہاساگر اور بھارت بحر الکاہل پالیسیوں میں مرکزی حیثیت رکھتا ہے۔ بھارت اور میانمار کے درمیان باہمی تجارت تقریباً $2 ارب پر مشتمل ہے۔ صدر جمہوریہ دروپدی مرمو نے آج کہا کہ بھارت کی پڑوس پہلے، ایکٹ ایسٹ اور مہاساگر جیسی پالیسیوں میں میانمار اہم شراکت دار ہے۔ راشٹرپتی بھون میں میانمار کے صدر مین آنگ لینگ کا خیر مقدم کرتے ہوئے صدر مرمو نے کہا کہ بھارت اور میانمار کے ثقافتی، تہذیبی اور روحانی تعلقات صدیوں پرانے ہیں۔ بھارت سے میانمار کے گہرے رشتے کی نشاندہی کرتے ہوئے صدر جمہوریہ نے کہا کہ بھارت اور میانمار کے درمیان مشترکہ سرحد ہونے کی وجہ سے میانمار جنوب مشرقی ایشیا میں رسائی کا ذریعہ بھی ہے۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت عمان جامع اقتصادی شراکت داری معاہدہ CEPA، جس پر 6 مہینے قبل دستخط کیے گئے تھے، آج سے نافذ العمل ہو گیا ہے۔ نئی دلی میں میڈیا سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ CEPA صرف کوئی تجارتی معاہدہ نہیں ہے، بلکہ یہ تہذیبی روایتوں پر اعتماد کا ایک بیانیہ ہے۔ جناب گوئل نے کہا کہ یہ جامع معاہدہ عمان کے ساتھ بھارت کے تعلقات کو نئی رفتار عطا کرے گا۔ مرکزی وزیر نے مطلع کیا کہ پہلے ہی دن بھارت کو عمان کے ٹیرف خطوط کے 98% تک ڈیوٹی فری رسائی حاصل ہو جائے گی اور یہ عمان کے لیے بھارت کی 99% برآمدات کا احاطہ کرتے ہیں۔ وزیر موصف نے اطلاع دی کہ مختلف ساز و سامان پر مشتمل کئی کھیپ ممبئی، کولکاتہ اور چنئی سے آج پانی کے جہاز سے روانہ ہو رہی ہیں، جو کہ اس معاہدے پر عمل آوری کی علامت ہے۔ CEPA کے تحت کئی اہم حصول یابیوں کو اجاگر کرتے ہوئے انہوں نے کہا کہ USFDA، یورپین میڈیسن ایجنسی یا UKMHRA سے منظور شدہ بھارت کی جینرک دواؤں کو اب 90 دن کے اندر عمان میں مارکیٹ آتھورائزیشن مل جائے گی۔ جناب گوئل نے اس بات کا بھی ذکر کیا کہ بھارت عمان معاہدہ بھارت کے 9 آزاد تجارتی معاہدوں کا حصہ ہے جو 38 ممالک کا احاطہ کرتا ہے اور جسے پچھلے 3.5 سال میں قطعی شکل دی گئی ہے۔ حکومت نے ملک بھر میں پیٹرول اور ڈیزل کے خاطر خواہ اسٹاک کی دستیابی کی بات کو پھر دہرایا ہے۔ مغربی ایشیا کی موجودہ صورتحال کے بارے میں نئی دلی میں بین وزارتی بریفنگ سے خطاب کرتے ہوئے پیٹرولیم اور قدرتی گیس کی وزارت میں جوائنٹ سیکرٹری سجاتا شرما نے کہا کہ سبھی خوردہ آؤٹ لیٹس پر پیٹرول اور ڈیزل کی حسب معمول فراہمی برقرار رکھنے کے لیے سبھی تیل مارکیٹنگ کمپنیاں سرگرم طریقے سے پیٹرول اور ڈیزل کے ذخیرے کو پورا کر رہی ہیں۔ ایل پی جی سپلائی پر محترمہ شرما نے بتایا کہ گزشتہ 3 دن کے دوران 1 کروڑ 21 لاکھ سے زیادہ بکنگ ہوئی ہیں۔
1: डोमेस्टिक एलपीजी घरेलू कुकिंग गैस के संबंध में पिछले 3 दिनों में 1,21,00,000 बुकिंग्स रिसीव हुई हैं, उसके अगेंस्ट 1,22,00,000 डिलीवरीज की गई हैं और 95% डिलीवरी ऑथेंटिकेशन कोड के साथ की गई हैं।
0: मुल्क भर में होटलों, रेस्टोरेंट्स और दीगर कारोबारी इदारों के इस्तेमाल में आने वाले 19 किलोग्राम के कमर्शियल एलपीजी सिलेंडर की कीमत बढ़ा दी गई है। अलबत्ता घरों में इस्तेमाल होने वाले रसोई गैस की कीमत में कोई कमी नहीं की गई है। कमर्शियल एलपीजी सिलेंडर की कीमत में दिल्ली में 42 रुपये का इजाफा हुआ है और अब ये सिलेंडर 3,113 रुपये 50 पैसे का हो गया है। वज़ीर आज़म नरेंद्र मोदी की दूरंदेश क़यादत में पिछले 12 साल के दौरान भारत सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के नज़रिए के तहत काबिले ज़िक्र अक्सर तब्दीली के दौर से गुजरा है। इस अरसे में मोदी हुकूमत ने गरीबों, किसानों, ख़वातीन और नौजवानों की फलाह व बहबूद और उन्हें बाख्तियार बनाने के लिए कई फ्लैगशिप इकदाम किए। आकाशवाणी न्यूज़ गुज़िश्ता 12 साल के दौरान अहम शोबों में हुकूमत की कोशिशों पर खसूसी फ़ीचर पेश कर रहा है। इसके तहत आज किसानों की बहबूद के तहत हुकूमत के इकदाम पर रोशनी डाली जाएगी। पेश है एक रिपोर्ट।
2: नरेंद्र मोदी हुकूमत ने गुज़श्ता 12 साल के दौरान किसानों की फलाह बहबूद और उनकी आमदनी में इजाफे के लिए कई इकदाम किए हैं। इन फैसलों में सबसे अहम फैसला पीएम किसान स्कीम का आगाज है, जो कि मुल्क में फलाह बहबूद का सबसे बड़ा कदम है। किसानों को प्रधानमंत्री किसान सम्मान निधि स्कीम के तहत सालाना 6,000 रुपये सीधे उनके बैंक खातों में फराहम किए जाते हैं। इसके तहत तकरीबन 9.5 करोड़ किसान कुटुंबों को 4,28,000 करोड़ रुपये से ज्यादा की रकम मुंतकिल की गई है। आकाशवाणी न्यूज से बात करते हुए उत्तर प्रदेश के अयोध्या के किसान दिनेश कुमार जायसवाल ने बताया कि किसान सम्मान निधि योजना किसानों के लिए बेहद फायदेमंद साबित हो रही है।
3: प्रधानमंत्री नरेंद्र मोदी द्वारा चलाई जा रही किसान सम्मान निधि योजना का मुझे भरपूर लाभ मिल रहा है। इससे मुझे काफी सहायता मिलती है। हम समय पर अपने खाद और बीज की खरीदारी कर लेते हैं।
2: मुख्तलिफ जराए के जरिए किसानों की आमदनी में इजाफे के लिए पीएम मत्स्य संपदा योजना और मवेशी परवरी के कौमी मिशन जैसी स्कीमों का आगाज किया गया। पीएम कृषि सिंचाई योजना और सॉयल हेल्थ कार्ड स्कीम जैसी कोशिशों ने सिंचाई को मुस्तहकम किया और मिट्टी की पैदावारियत में इजाफा किया। आकाशवाणी न्यूज से बात करते हुए उत्तर प्रदेश से ताल्लुक रखने वाले इस्तेफादा कुनिंदा ने स्कीम की तारीफ करते हुए इसे किसानों के लिए फायदेमंद बताया, क्योंकि ये उनके गुजर बसर में मदद कर रही है।
4: मानधन योजना चल रही है, बहुत ही लाभदायक है। प्रधानमंत्री की तो जितनी भी योजनाएं रही हैं, वो सारी बड़ी महत्वपूर्ण रही हैं, किसान के हित में रही हैं। और ये बुढ़ापे में जो 3,000 रुपये की इसके मिलेंगे, ये जो बहुत ही बढ़िया टाइम की जो एज के हिसाब से।
2: फसलों की कम अज कम इमदादी कीमत MSP किसानों के लिए लाइफलाइन बन गई है, क्योंकि हुकूमत ने पैदावारी लागत का 1.5 गुना MSP मुकर्रर की है। भारत चीन को पीछे छोड़ते हुए 154 मिलियन टन से ज्यादा चावल की रिकॉर्ड पैदावार के साथ चावल उगाने वाला दुनिया का सबसे बड़ा मुल्क बन गया है। नई दिल्ली से आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असगर अली।
0: सुप्रीम कोर्ट ने आज उस अर्जदाश्त की समाअत से इनकार कर दिया जिसमें नीट UG 2026 के दोबारा होने वाले इम्तिहान को मौजूदा कागज कलम फॉर्मेट की बजाय कंप्यूटर पर मबनी जांच के तर्ज पर मुनाकिद करने की दरख्वास्त की गई थी। जस्टिस PC नरसिम्हा और जस्टिस अरविंद कुमार की एक बेंच ने कहा कि दोबारा होने वाले इम्तिहान को कंप्यूटर पर मबनी जाँच CBT मोड में मुनाकिद करने का सवाल ही पैदा नहीं होता, क्योंकि नेशनल टेस्टिंग एजेंसी NTA इम्तिहान की मनसूखी के बाद पहले ही मुख्तलिफ चैलेंजों का सामना कर रही है। अलाहाबाद हाईकोर्ट का फैसला सामने आया है कि तलाक के सिलसिले में डिक्रीज जारी करना लोक अदालतों और ज़िला लीगल अथॉरिटीज़ के दायरे इख्तियार में नहीं आता। हाईकोर्ट ने मजीद कहा कि शादी को मनसूख करने का इख्तियार पूरी तरह से फैमिली कोर्ट्स के पास है। एक खातून की जानिब से उन्नाव की ज़िला लीगल सर्विस अथॉरिटी DLSA के साल 2018 के हुक्म को चैलेंज करने वाली अर्जदाश्त की समाअत के दौरान अलाहाबाद हाईकोर्ट की लखनऊ बेंच ने यह बात कही। अर्जीगुजार का इल्ज़ाम था कि उसके शौहर ने सेटलमेंट रिकॉर्ड को DLSA के सामने तलाक डिक्री के तौर पर पेश किया और इसे दोबारा शादी करने की बुनियाद बनाया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत और ऑस्ट्रेलिया ने आज इलाकाई पार्टनरों के साथ तावुन को फरोग देने की अहमियत की तौसीक की है, ताकि एक आज़ाद, खुले, पुरम, मुस्तहकम और खुशहाल भारत बहरुल कहल को बरकरार रखने में मदद मिल सके। नई दिल्ली में दूसरे भारत ऑस्ट्रेलिया वुजराए दिफा मुजाकिरात के दौरान दोनों मुल्कों ने नेविगेशन और ओवरफ्लाइट की आज़ादी और खित्ते में बिला रुकावट तिजारत के लिए अपनी मजबूत हिमायत और बैनुल अक्वामी कानून के मुताबिक समंदर के दीगर कानूनी इस्तेमाल